0: तो अजब नहीं कि मेरा परवरदिगार मुझे तुम्हारे बाग से बेहतर अता फरमाए और उस तुम्हारे बाग पर आसमान से आफत भेज दे तो वो साफ मैदान हो जाए।
1: أو يصبح ماؤها غورا فلن تستطيع له طلبا
0: يا اس کی نہر کا پانی گہرا ہو جائے تو پھر تم اسے نہ لا سکو
1: وأحيط

0: उस रोज हम उनको छोड़ देंगे कि रूहे जमीन पर फैल कर एक दूसरे में घुस जाएंगे और सूर फूंका जाएगा तो हम सबको जमा कर लेंगे।
1: وعرضنا جهنم يومئذ للكافرين عرضا
0: اور اس روز جہنم کو کافروں کے سامنے لائیں گے
1: اللہ

0: और जब इब्राहिम उन लोगों से और जिनकी वो अल्लाह के सिवा परस्तिश करते थे अलग हो गए, तो हमने उनको इसहाक और इसहाक को याकूब बख्शे और सबको पैगंबर बनाया।
1: وَوَهَبْنَا لَهُمْ مِنْ رَحْمَتِنَا وَجَعَلْنَا لَهُمْ لِسَانَ صِدْقٍ عَلِيًّا
0: اور ان کو اپنی رحمت سے بہت سی چیزیں عنایت کی اور ان کا ذکر جمیل بلند کیا۔